0: SBS, a world of difference. You're with SBS Nepali on mobile, online and on radio.
1: तपाईं SBS नेपालीको साथमा हुनुहुन्छ मोबाइल अनलाइन र रेडियोमा।
2: नमस्कार, स्वागत छ तपाईँलाई SBS साउथ एसियनको नेपाली कार्यक्रममा। म सुनिता पोखरेल। कार्यक्रम सुरु गर्नु अगाडि SBS नेपाली आज यो कार्यक्रम प्रसारण भइरहेको भूमिका, कामारेगल मानिसहरू र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति आफ्नो सम्मान व्यक्त गर्दछ। हामी ती सबै आदिवासी र टोरेस स्ट्रेट द्वीप समूहका परम्परागत मालिकहरूको अस्तित्वलाई पनि स्वीकार गर्छौँ, जसको भूमिमा बसेर तपाईँ आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ। यो कार्यक्रम तपाईँले मंगलबार SBS साउथ एसियनमा दिउँसो 2 बजे प्रत्यक्ष प्रसारणका साथै बिहिबार SBS रेडियो 2 मा पुनः प्रसारणमा सुनिरहनु भएको छ। र अब चाहिँ लागौँ आजको कार्यक्रममा समावेश हुने विषयहरूबारे छोटकरीमा जानकारी लिनतर्फ। कार्यक्रममा सदा झैँ सबैभन्दा पहिला त यस हप्ताका प्रमुख अस्ट्रेलियन समाचार सुन्नेछौँ। त्यसपछि अकस भनिने अस्ट्रेलिया, बेलायत र अमेरिका बीचको त्रिपक्षीय सुरक्षा साझेदारीमा आणविक शक्तिबाट सञ्चालन हुने पनडुब्बीहरूबारे पछिल्लो समयमा आएको ठूलो परिवर्तनबारे कुरा गर्नेछौँ। त्यस्तै राष्ट्रिय मेलमिलाप सप्ताहबारे पनि चर्चा गरौँला। नेपाल संवाददाताबाट पछिल्ला 7 दिनका नेपाल समाचार बारे सुन्नेछौँ। त्यस्तै 2 हप्ता अगाडि मनाएका थियौँ अन्तर्राष्ट्रिय स्वयंसेवा सप्ताह, तर यो पूरै वर्षलाई नै दिगो विकासका लागि स्वयंसेवकहरूको अन्तर्राष्ट्रिय वर्षको रूपमा घोषणा गरिएको सन्दर्भमा यस सम्बन्धी सामग्री पनि

0: रहेको छ। गीत सङ्गीत त हुने नै छन् कार्यक्रमभर भरपूर। बरु तपाईँहरूलाई पनि कुनै आफ्नो रोजाइको गीत सुन्न मन छ भने हामीलाई आफ्नो रोजाई एसएमएस गरेर पठाउनुहोला। अर्को कार्यक्रममा हामी ती गीत बजाउने प्रयास गर्नेछौँ। एसएमएस पठाउनका लागि नम्बर रहेको छ 0439799767 0439799767 04397999767 र हामीसँग सोसियल मिडियामा फेसबुक एक्स र इन्स्टाग्राममा @SBS नेपाली भनेर खोजेर पनि लाइक र फलो गरेर जोडिन सक्नुहुन्छ। र अहिले भने पछिल्ला 7 दिनका प्रमुख अस्ट्रेलियन समाचार सुनौ, जसलाई प्रस्तुत गर्दै हुनुहुन्छ मेलबर्न सहकर्मी दिनेता रिसालले।
1: धन्यवाद सुनिताजी र श्रोताहरूलाई पनि मेलबर्नबाट म दिनिता रिसालको नमस्कार। अब सुन्नतर्फ लागौं अस्ट्रेलियाका गत 7 दिनका प्रमुख समाचार। मुख्य विषयमा, करिब 3 लाख कामदारहरूको पारिश्रमिक बढ्ने फेयरवर्क कमिशनको घोषणा। आदिवासी समुदायका प्रमुख व्यक्तित्वहरूको सबैभन्दा ठूलो जमघट गोल्ड कोस्टमा जारी। र खेलकुदमा फिफा विश्वकप 2026का लागि अस्ट्रेलियाको टोली तयार। अब समाचार विस्तारमा। अस्ट्रेलियामा करिब 30 लाख कामदारहरूको पारिश्रमिक 4.75% बढ्ने भएको छ। फेयरवर्क कमिशनले न्यूनतम ज्याला प्रति घण्टा $24.95 $26.44 पुर्याउने निर्णय मंगलबार गरेको हो, जुन आउँदो July 1 लागू हुने बताइएको छ। युनियनहरूले 6% वृद्धि माग गरेका थिए भने अस्ट्रेलियन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीले 3.5% वृद्धि प्रस्ताव गरेको थियो। अस्ट्रेलियामा न्यूनतम तलब पाउने कामदारहरू विशेष गरी पार्ट टाइम वा क्याजुअल काम गर्ने महिलाहरू रहेकाले यो निर्णयले लैङ्गिक पारिश्रमिक असमानता घटाउन मद्दत गर्ने लक्ष्य पनि बोकेको फेयरवर्क कमिशन जस्टिस एडम हचरको भनाइ छ।
2: We have concluded, regrettably, that it would not be practicable or responsible in the current uncertain circumstances to award a real wage increase for employees reliant on modern award wage rates that would be sufficient to close the real wage gap entirely. However, we consider that we should at least ensure that modern award-relied employees generally are not worse off in real terms than they were as at 1 July 2025.
1: मेलबर्नको दक्षिण पश्चिमी सबब वेरिबी स्थित एक घरमा भएको आगलागीमा ज्यान गुमाएका 3 वर्षीय जर्डन ड्याशवुड प्रति श्रद्धाञ्जली व्यक्त गरिने क्रम जारी छ। आगलागीका क्रममा जर्डनकी आमा र उनका दाजु घरबाट बाहिर निस्कन सफल भएको बताइएको छ भने कान्छो छोरालाई बचाउने प्रयासमा उनका बुबा गम्भीर रूपमा जलेको र हाल अस्पतालमा कोमामा रहेको यो समाचार तयार पारिएको समयसम्म बताइएको छ। आगो नियन्त्रणमा लिन करिब 40 जना अग्नि नियन्त्रकहरूलाई झण्डै 1 घण्टा लागेको थियो। असिस्टेन्ट चीफ फायर अफिसर एन्थनी पियर्सका अनुसार आगो निभाएपछि अग्नि नियन्त्रकहरूले घरभित्र खोजी गर्दा जर्डनको शव फेला पारेका थिए।
3: These things just add that layer of complexity and really feel for all our crews and all the emergency responders involved.

अस्ट्रेलियाका आदिवासी समुदाय सम्बन्धी मुख्य व्यक्तित्वहरूको सबैभन्दा ठूलो जमघट आयात्सिस सम्मेलन हाल गोल्ड कोस्टमा जारी छ। भविष्यमा आदिवासी समुदायलाई असर पार्ने मुद्दाहरूबारे छलफल गर्न विज्ञहरू भेला भएको उक्त सम्मेलन पहिलो पटक सोल्ड आउट भएको बताइएको छ। कालगुली स्थित खानी पेट्रोलियम र अन्वेषण विभागको एबोरिजिनल इम्पावरमेन्ट युनिटमा कार्यरत नकिसा स्मिथ भन्छन् कि यस क्षेत्रमा लागेका अन्य मानिसहरूसँग चिन्जान गर्नका लागि यो राम्रो अवसर हो। अस्ट्रेलियन संघीय प्रहरी एएफपीले अनलाइन माध्यमबाट तीव्र रूपमा बढ़िरहेको उग्रवादीकरण अर्थात रेडिकलाइजेशन अहिले आफूहरूले सामना गरिरहेको सबैभन्दा गम्भीर चुनौती मध्ये एक भएको जनाएको छ। सेनेट सुनवाईमा एएफपी कमिश्नर क्रिसी ब्यारेटले पहिले उग्रवादी विचारधारातर्फ आकर्षित हुन महिनौं र वर्षौं लाग्ने प्रक्रिया अहिले केही दिनमै हुन सक्ने बताएकी हुन्। विशेष गरी युवा वर्गलाई गेमिङ प्लेटफर्म र अन्य अनलाइन फोरम मार्फत लक्षित गरिने गरेको उनको भनाई छ। यस समस्याको सामना गर्न संघीय सरकारले आगामी दुई वर्ष का लागि 7 करोड़

0: 40 लाख डलर विनियोजन गर्दै राष्ट्रिय काउन्टर टेरोरिज्म अनलाइन सेन्टर स्थापना गर्ने घोषणा गरेको थियो। उक्त केन्द्रले इन्टरनेट मार्फत हिंसा भड्काउने गतिविधिहरूबारे काउन्टर टेरोरिज्म टोलीहरूलाई प्रारम्भिक चेतावनी दिने ब्यारेटको भनाइ छ।
1: In relation to the online center, it will allow early identification and disruption, particularly to protect vulnerable young people who we know are being exploited online because of their vulnerability.
0: अब खेलकुदमा फुटबल। अस्ट्रेलियन राष्ट्रिय पुरुष फुटबल टोली सकरुजका प्रशिक्षक टोनी पपोभिचले विश्वकपका लागि टोली चयन गर्दा नयाँ र युवा खेलाडीहरूमाथि विश्वास गरेको देखिएको छ। कप्तान म्याट रायन र मिडफिल्डर म्याट लेकीले चौथो पटक विश्वकप खेल्दैछन् भने 26 सदस्यीय टोलीमध्ये 17 खेलाडीहरूको यो पहिलो वर्ल्ड कप हुनेछ। यो सकरुजका लागि लगातार 6 विश्वकप सहभागिता हो र आफ्ना युवा खेलाडीहरूमाथि विश्वस्त रहेको बताउँदै प्रशिक्षक पपोभिच
2: Will they be better in 4 and 8 years? Without a doubt. But that's not to say they're not good enough now. If they weren't, I wouldn't play them and I wouldn't have them in the squad. So I don't need anyone to dampen the expectation. They should believe, they should love to see these boys play and have the mix of the experience and the youngsters.
0: हस्त श्रोता वृन्देशका साथ SBS नेपालीमा अस्ट्रेलियाका गत 7 दिनका प्रमुख समाचार यति नै।

0: र अब भने कार्यक्रमका अन्य विषयवस्तु प्रस्तुत गर्दै हुनुहुन्छ सिडनीबाट सहकर्मी सुनिता पोखरेल।
1: SBS नेपाली, SBS साउथ एशियनमा।
2: धन्यवाद दिनेताजी। र यो समाचार पछिल्ला सात दिनका प्रमुख अस्ट्रेलियन समाचारहरू पनि सुनाउनु भएकोमा धेरै धेरै धन्यवाद भन्दै अब श्रोताहरूलाई यो सामग्री चाहिँ तपाईँले हाम्रो वेबसाइट sbs.com.au/नेपालीमा पाउन सक्नुहुन्छ। साथै आफ्नो मोबाइलमा एसबिएस अडियो एप डाउनलोड गरिसक्नु भएको छ भने त त्यहाँ पनि उपलब्ध भइहाल्छ। यदि डाउनलोड गर्नुभएको छैन भने यो निःशुल्क एप हो, डाउनलोड गर्नुहोस् अनि एसबिएस नेपालीका कुनै पनि सामग्री तपाईँहरूको के भन्छ कानबाट उम्किएर जाने छैनन्। यति भन्दै अब भने अस्ट्रेलियासँग सम्बन्धित नै अर्को विषयलाई जोडौँ। उपप्रधान तथा रक्षा मन्त्री रिचर्ड माल्सले आणविक पनडुब्बी सम्बन्धी अक्कस सम्झौतामा महत्त्वपूर्ण परिवर्तनको घोषणा गरेका छन्। यस अन्तर्गत अस्ट्रेलियाले तीनवटा प्रयोग गरिएका वा सेकेन्ड ह्यान्ड आणविक पनडुब्बी खरिद गर्नेछ भने अब पानीमुनि चल्ने नयाँ मानवरहित ड्रोनहरूको विकास र प्रयोगमा बढी ध्यान केन्द्रित गरिने बताएका छन्। अमेरिकाको पर्याप्त सङ्ख्यामा नयाँ पनडुब्बी उत्पादन गर्न सक्ने क्षमतामाथि प्रश्न उठ्दै गर्दा कतै अस्ट्रेलियाले कम क्षमतायुक्त र धेरै समय नटि पनडुब्बी पाउने हो कि भन्ने चिन्ता व्यक्त भइरहेको समयमा यो परिवर्तन आएको हो। थप यस रिपोर्टमा
3: अकस सम्झौतामा आएको महत्त्वपूर्ण परिवर्तन अन्तर्गत रक्षा मन्त्री रिचर्ड माल्सले अस्ट्रेलियाले अब प्रयोगमा रहेका वा सेकेन्ड ह्यान्ड आणविक शक्तिद्वारा सञ्चालित पनडुब्बी मात्र खरिद गर्ने बताएका छन्। मूल सम्झौता अनुसार अस्ट्रेलियाले नयाँ तथा प्रयोग गरिएका मिश्रित अमेरिकी पनडुब्बीहरू खरिद गर्ने योजना बनाएको थियो, जसको आपूर्ति सन् 2030 प्रारम्भदेखि सुरु हुने अपेक्षा गरिएको थियो। सिङ्गापुरमा आयोजित एक महत्त्वपूर्ण रक्षा सम्मेलनमा बोल्दै माल्सले सरकारले अब हाल सञ्चालनमा रहेका तीनवटा पनडुब्बी खरिद गर्ने निर्णय गरेको बताएका छन्। खर्च घट्ने आश्वासन दिँदै गर्दा माल्सले अपेक्षित 370 अर्ब डलरको सम्झौताको मूलभूत बजेटमा भने परिवर्तन नहुने बताएका छन्।
4: So this is a very useful financial contribution to the cost of the overall program, but it's actually at the heart of this is chasing simplicity, and it will be really important. And that obviously also kind of has a financial implication in terms of training and servicing, and this is a complicated endeavor. In the context of that, simplicity comes at a premium. Being able to have the same class of Virginia class submarines operating as part of this is really important.
3: डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालभरि अमेरिकाका साझेदार राष्ट्रहरूलाई रक्षा खर्च बढाउन बारम्बार आह्वान गर्दै आएका छन्। यसैबीच अमेरिकालाई आफ्नै लागि पनि आवश्यकता अनुसार भर्जिनिया क्लासका पनडुब्बीहरू उत्पादन गर्न हम्मे हम्मे परिरहेको अवस्थामा अमेरिकी राजनीतिज्ञहरूले अकस सम्झौताको व्यावहारिकता र सम्भावनाबारे प्रश्न उठाएका छन्। हाल अमेरिकाका जहाज निर्माण केन्द्रहरूले प्रत्येक वर्ष औसतमा 1.1 देखि 1.2 वटा भर्जिनिया क्लासका पनडुब्बी उत्पादन गरिरहेका छन्।

0: जबकि निर्धारित समय तालिका अनुसार अघि बढ्न वार्षिक 2.33 वटा पनडुब्बी उत्पादन गर्नुपर्ने हुन्छ। रिचर्ड माल्सले अस्ट्रेलियाले अमेरिकाको उत्पादन दर बढाउन सहयोग पुर्याउने उद्देश्यले वित्तीय योगदान गर्ने बताएका छन्।
1: We're well aware of the challenges in the US industrial base, but we've been aware about that from the very beginning when the optimal pathway was announced back in 2023 and that's why we're making a financial contribution to the US industrial base to help it increase its production rate. But it's also why Australians who are training tradespeople, who are training to work on nuclear-powered submarines, are doing that right now in the US.
0: सन् 2032 पहिलो वर्जिनिया क्लास पनडुब्बी आइपुग्ने प्रतीक्षामा अस्ट्रेलिया रहेको अवस्थामा माल्सले यसअघि नै सन् 1980 दशकमा डिजाइन गरिएका कलिन्स क्लास पनडुब्बीहरूको सेवा अवधि थप एक दशकसम्म विस्तार गरिने घोषणा गरेका छन्। यी स्तरोन्नतिका लागि करिब 11 अर्ब डलर खर्च हुने अनुमान गरिएको छ। नयाँ वर्जिनिया क्लास पनडुब्बीले 33 वर्ष सेवा दिन्छ, जसको तुलनामा अब खरिद गरिने प्रयोग गरिएका पनडुब्बीहरू पहिले नै वर्षौंदेखि सम्भवतः 1 दशकभन्दा बढी समयदेखि सेवामा प्रयोग भइसकेका हुनेछन्। पहिलो पनडुब्बी सन् 2032 आइपुगेपछि त्यसपछि हरेक 4 वर्षमा अर्को पनडुब्बी आउनेछ। यसरी हिसाब गर्दा अन्तिम पनडुब्बी आइपुग्दा त्यसको सेवा अवधि कति वर्ष बाँकी रहला भन्ने बारे चिन्ता उत्पन्न गराएको छ। यो निर्णयको बचाउ गर्दै माल्सले यो सम्झौताले अझ स्थिर र समान प्रकारका पनडुब्बीहरूको समूह तयार गर्ने बताएका छन्।
1: What we will have here is a much simpler pathway. It will mean that the Virginia class submarines that we are acquiring will all be of the same type. And I cannot overstate the significance of that, both in terms of the submariners who are operating them, but also the people who are working on them to sustain those submarines.
0: परिवर्तनपछि अस्ट्रेलियाले कम क्षमतायुक्त र छोटो सेवाजीवन भएका पनडुब्बी पाउने चिन्ता बढिरहेका बेला ग्रीन सेनेटर डेभिड सुब्रिजले यो कुनै पनि हिसाबले जित नभएको बताएका छन्।
2: Labor went to Singapore to meet with the US and the UK on AUKUS, and he went there with a promise that we would get a mix of second-hand and new Virginia-class subs from the United States. And he's come away being told by the United States that the only subs on offer are second-hand Virginias. How can you spin that as a win?
0: सन् 2025 अन्त्यतिर अमेरिकाले अकसको समीक्षा सम्पन्न गरेको भए पनि त्यसका निष्कर्ष वा सुझावहरू सार्वजनिक गरिएको छैन। यो समीक्षा नेतृत्व गरेका पेन्टागनका अधिकारी एल्ब्रिज कल्बीले यसअघि नै अमेरिकासँग अतिरिक्त युद्धपोत उपलब्ध गराउने क्षमता नभएको भन्दै चिन्ता व्यक्त गरेका थिए। उक्त समीक्षालाई हालको परिवर्तनको मुख्य कारणका रूपमा पुष्टि नगरिए पनि अमेरिका रक्षा सचिव पीट हेक्सेथले भने उक्त समीक्षा अमेरिकाको क्षमतासँग सम्झौतालाई मिल्दोजुल्दो बनाउन सहयोगी भएको बताएका छन्।
3: And that's why we did the review the way that we did, is to bring ensure that what we're promising is aligned with what we're able to do, but it's mutually beneficial. Those subs obviously in the hands of Australia are important for your defense, but they also add to the combined defense of what we would need to do, heaven forbid there were a contingency.
0: एसियाको सबैभन्दा उच्चस्तरीय रक्षा मञ्चको पृष्ठभूमिमा चीनको बढ्दो आर्थिक र सैन्य शक्ति प्रमुख मुद्दाका रूपमा रहेको छ। माल्सले अस्ट्रेलियाको लगभग सबै इन्टरनेट ट्राफिक मात्र 15 वटा समुद्रमुनिका केबलहरूबाट प्रवाह हुने भन्दै देशको संवेदनशीलता औल्याएका छन्। विश्वका विभिन्न स्थानमा यस्ता केबलहरू काटिएका घटनाहरू पनि भइरहेका छन्, जसमा शंकाको घेरामा रूस र चीन आएका छन्। आणविक पनडुब्बीहरू अकुसको पहिलो आधार स्तम्भ भए पनि उनले युयुभी भनिने मानवरहित पानीमुनि सञ्चालन हुने सवारी साधनको उत्पादन अर्को महत्वपूर्ण चरण हुने बताएका छन्। सेकेन्ड ह्यान्ड पनडुब्बीहरू खरिद गर्ने निर्णयसँगै पीट हेक्सेथले युयुभीलाई दोस्रो आधार स्तम्भ अन्तर्गतको पहिलो प्रमुख परियोजनाका रूपमा अघि बढाइने बताएका छन्।
4: The signature project will deliver a suite of highly adaptable multi-mission UUV payloads designed to support undersea operations and maintain our collective advantage in the maritime domain.
0: आफ्ना समकक्षीहरूसँगको संयुक्त वक्तव्यमा माल्सले समुद्र मुनिको क्षेत्रलाई युद्ध क्षेत्र भनेर वर्णन गरेका छन्।
1: What we need to make sure of is that we are as capable as we can possibly be in the undersea domain. Now that talking about having long range submarines, that's a part of it, but as we look forward, having autonomous undersea capabilities which are cutting edge is absolutely critical for our defence force, for a maritime nation like Australia.
0: डेभिड सुब्रिजले अस्ट्रेलियन सरकारले आगामी दिनमा यो गठबन्धन अगाडि बढाउँदा अत्यन्त सावधानी अपनाउनु पर्ने बताए।

0: Hits from Home.
1: You shouldn't have to choose between speed, reliability, and value. With Spectrum fiber-powered internet, you get all three for just $40 a month. No contracts, no commitment. Just fast and reliable fiber-powered internet you can count on. Switch today and get it for just $40 a month. Visit spectrum.com/40 for full details. Spectrum internet is powered by fiber and connected to the premises by coaxial lines. Restrictions apply.
2: त्यही अनुसारले हामीलाई एउटा गीतको रिक्वेस्ट आएको छ जुन चाहिँ गर्नुभएको छ अर्जुनजीले र यो ब्रेकमा जानेछौँ. ब्रेकपछि फर्केर आएर अर्जुनजीको रोजाइमा रहेको यो गीत पनि हामी बजाउने कोसिस गर्नेछौँ है, एकदम पुरा कोसिस गर्नेछौँ. त्यसैले यो कार्यक्रम सुन्दै रहनुहोला. अहिलेको लागि पनि छोटो विश्राम.
3: तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ.
4: SBS Food का साथ संसारभरका परिकारहरू आफ्नो भान्सामा ल्याउनुहोस्. SBS Food मा 7,000 भन्दा बढी खानाहरूका बारेमा लेख, भिडियो र अन्य जानकारी छन्. sbs.com.au/food मा जानुहोस्. अन्तर्राष्ट्रिय वृत्तचित्रदेखि पुराना सर्वोत्कृष्ट सिनेमाहरूसम्म, विश्वस्तरीय नाटकहरूदेखि बेजोड कमेडीहरूसम्म, SBS Voiceland हेर्नुहोस् च्यानल 31 मा. विश्वभरका मानिस र उनीहरूका कथाहरू एसबीएसको पुरस्कार जित्न सफल वृत्तचित्र कार्यक्रम डेडलाइन हरेक मङ्गलबार राति 9:30 बजे एसबीएसमा र कुनै पनि बेला एसबीएस अन डिमान्डमा. एसबीएस न्युज इन डेप्थ पोडकास्ट, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वपूर्ण समाचारहरू तपाईँको मनपर्ने पोडकास्ट एपमा सुन्नुहोस् या sbs.com.au/news/audio जानुहोस्. SBS On Demand-मा सयौं टिभी कार्यक्रम र चलचित्रहरू निशुल्क स्ट्रिम गर्न उपलब्ध छन् तपाईँकै फोन, स्मार्ट टिभी, ट्याब्लेट या ल्यापटपमा. आजै SBS On Demand एप डाउनलोड गर्नुहोस् या वेबसाइटमा जानुहोस्. पुरस्कार जित्न सफल नाटक, अन्तर्राष्ट्रिय खेलकुद र वृत्तचित्रहरू जसले तपाईँलाई प्रेरणा दिन्छन्. SBS A World of Difference. SBS तपाईँको टिभी च्यानल 30 मा र SBS Voiceland च्यानल 31 मा. SBS Food का साथ संसारभरका परिकारहरू आफ्नो भान्सामा ल्याउनुहोस्. SBS Food मा 7,000 भन्दा बढी खानाहरूका बारेमा लेख, भिडियो र अन्य जानकारी छन्. sbs.com.au/food मा जानुहोस्.
3: नेपाली कार्यक्रम र पोडकास्ट सुन्न SBS Audio App सर्वोत्तम उपाय हो. आजै App Store वा Google Play बाट SBS Audio App निशुल्क डाउनलोड गर्नुहोस्.

0: र यो पहिलो विश्रामपछि फेरि पनि स्वागत छ श्रोतावृन्द. तपाईँ सुन्दै हुनुहुन्छ एसपिएस साउथ एसियनको नेपाली कार्यक्रम र तपाईँले चाहिँ यो कार्यक्रम मङ्गलबार एसपिएस साउथ एसियनमा दिउँसो 2 बजे प्रत्यक्ष प्रसारणका साथै बिहिबार एसपिएस रेडियो 2 पुनः प्रसारणमा सुनिरहनु भएको छ अथवा हाम्रो क्याचअप रेडियो सुन्ने बानी पर्नु भएको छ भने त जुनसुकै समयमा सुनिरहनु भएको हुनसक्छ. एसपिएस नेपालीको अर्को रेडियो कार्यक्रम भने तपाईँले हरेक बिहिबार दिउँसो 2 बजे एसपिएस साउथ एसियनमा प्रत्यक्ष प्रसारणमा र आइतबार एसपिएस रेडियो 2 अपराह 4-5 बजेसम्म पुनः प्रसारणमा सुन्न सक्नुहुन्छ. हामीलाई डिजिटल रेडियोमा एसपिएस साउथ एसियन तपाईँको डिजिटल टिभीको च्यानल 305 अथवा एसपिएस अडियो एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ. यसै गरी एसपिएस अन डिमान्डमा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत र हामी युट्युबमा पनि उपस्थित छौँ @SBS साउथ एसियनको नाममा, जहाँ हाम्रा श्रोता अनि दर्शकहरूले पडकास्ट र केही विशेष भिडियोहरूको रमाइलो लिन सक्नुहुन्छ. गीत सङ्गीतकै लागि भनेर हाम्रो अर्को कार्यक्रम पनि छ म्युजिक आवर नेपाली हिट, जुन एसपिएस साउथ एसियनमा सोमबार दिउँसो 2-3 बजेसम्म सुन्न सक्नुहुन्छ. यति भन्दै अब कार्यक्रमलाई अगाडि बढाउँ, अलिकति पछाडि गएर अघिल्लो कार्यक्रममा प्रस्तुत भएको विषयलाई यहाँ जोड्न गइरहेको छु. अघिल्लो कार्यक्रममा हामीले मेलबर्नकी 18 वर्षीय बियान्का एडलरले सगरमाथाको शिखरमा पुग्ने सबैभन्दा कम उमेरकी अस्ट्रेलियन बन्दै इतिहास रचेको बारे कुरा गरेका थियौँ. आरोहणका चुनौतीदेखि नेपाली खानाको चर्चासम्म एडलरसँग सहकर्मी आभास पराजुलीले गर्नुभएको कुराकानीको छोटो अंश अबको प्रस्तुतिमा.
1: I don't have too many Nepalese friends in Australia, but I have some friends here that I've been able to see, and

0: Yeah, I have eaten a lot of dal bhat over the past 2 months, so I'm a little bit sick of it.
1: So you're pretty kind of like know the term, right? Dal bhat power is what we call it in Nepali.
0: 24
1: Yeah, that's the word.
0: hour.
1: And what about dumplings,
0: Momos.
1: the momo? Do you like them?
0: Yes, I actually really like momos. And I haven't had too many over the past few months, but I really like momos actually.
2: र उनीसँगको कुराकानी एलर्टसँगको कुराकानीको पूरा भाग चाहिँ तपाईँले हाम्रो वेबसाइटमा गएर सुन्न सक्नुहुन्छ. sbs.com.au/nepali रहेको छ ठेगाना. त्यसै गरेर अडियो एप छ भने त्यसमा पनि सुन्न सकिन्छ. त्यसैले यो निशुल्क अडियो एप चाहिँ आफ्नो मोबाइलमा तुरन्त डाउनलोड गरिहाल्नुहोस्. तर यति भनिरहँदाखेरि जानकारी चाहिँ के पनि गराउन चाहन्छु भने यी कुराकानीमा प्रस्तुत विचार वक्ता स्वयंका हुन् र त्यसमा एसपिएसको समर्थन वा विरोध रहेको छैन.

0: अब कुराकानी गरौँ राष्ट्रिय मेलमिलाप सप्ताहको। राष्ट्रिय मेलमिलाप सप्ताहको अवसरमा अस्ट्रेलियाभर विभिन्न सामुदायिक कार्यक्रमहरू आयोजना भइरहेका छन्। हरेक वर्ष मे 27 जुन 3 राष्ट्रिय मेलमिलाप सप्ताह मनाइने गरिन्छ। यस वर्षको नारा हो अल इन, जसले सबै अस्ट्रेलियनलाई मेलमिलापप्रति पूर्ण प्रतिबद्धता जनाउन र आदिवासी तथा टोरेस स्ट्रेट आइल्यान्डर समुदायका मानिसहरूको अधिकारको पक्षमा उभिन आह्वान गर्दछ। सुनौ यो रिपोर्ट सहकर्मी दिनेता रिसालबाट।
1: यो आवाज हो नुङ्गार समुदायकी रिकिटा वालीको, जसले पर्थमा आयोजित राष्ट्रिय मेलमिलाप सप्ताहको उद्घाटन समारोहमा गीत प्रस्तुत गर्दै थिइन्। यो देशभर आयोजना भइरहेका दर्जनौं सामुदायिक कार्यक्रमहरूमध्येको एक हो। स्थानीय इतिहाससँग सम्बन्धित पदयात्रा, अन्तर्क्रिया, छलफल, कला प्रदर्शनी लगायत सांस्कृतिक प्रस्तुतिहरू अस्ट्रेलियाभर भइरहेका छन्। न्यू साउथ वेल्सको दक्षिणी तटीय क्षेत्रमा गेल नोलनले डर्गा भाषा सम्बन्धी कार्यशाला गरिरहेकी छिन्। राष्ट्रिय मेलमिलाप सप्ताह आदिवासी भाषाको संरक्षण र पुनर्जीवनको महत्त्व बुझ्ने अवसर पनि रहेको उनले एनआइटिभी रेडियोसँगको कुराकानीमा बताइन्।
2: Before English, the English colonization, there was hundreds of Aboriginal languages spoken across our country, Australia. Like many places and greetings, there's actually 250 distinct languages and around 800 dialects that have been recorded of Aboriginal languages.
1: यस वर्षको राष्ट्रिय मेलमिलाप सप्ताहको नारा हो अल इन, जसले सबै अस्ट्रेलियनहरूलाई हरेक दिन मेलमिलापप्रति प्रतिबद्ध हुन आह्वान गर्दछ। बन्जलङ समुदायकी महिला तथा रिकन्सिलिएसन अस्ट्रेलियाकी प्रमुख कार्यकारी क्यारेन मन्डिन भन्छिन् कि मेलमिलापका लागि सक्रिय रूपमा लागि पर्नु अत्यावश्यक छ।
3: You know, you can't just sit on the sidelines, you can't just talk about this. Actually, if we want to see things happen, if we want to see the kind of change where Aboriginal and Torres Strait Islander people, our ways of being, knowing and doing are at the centre of what it means to be Australian, then we actually all have to play a role and play a part. And that means getting off the sidelines, it means being all in for action and outcomes.
1: वार्षिक रूपमा मनाइने राष्ट्रिय मेलमिलाप सप्ताहले अस्ट्रेलियाको रिकन्सिलिएसन यात्राका दुई महत्त्वपूर्ण ऐतिहासिक घटनाहरूलाई स्मरण गराउँछ। सन् 1967 जनमत संग्रह र सन् 1992 देशको उच्च अदालतद्वारा गरिएको माबो निर्णय। सन् 1967 करिब 91% अस्ट्रेलियनहरूले आदिवासी र टोरेस स्ट्रेट आइल्यान्डर मानिसहरूलाई जनसङ्ख्याको गणनामा समावेश गर्न अनुमति दिइनका लागि संविधान परिवर्तनको पक्षमा मतदान गरेका थिए। त्यसपछि सन् 1992 माबो निर्णयले भने टोरेस स्ट्रेट मेरियम समुदायको भूमि अधिकारलाई मान्यता दियो र उपनिवेशीकरणका क्रममा अस्ट्रेलिया टेरा नलियस अर्थात् कसैको स्वामित्व नरहेको भूमि भन्ने अवधारणालाई उल्टाइदियो। यसर्थ राष्ट्रिय मेलमिलाप सप्ताह अस्ट्रेलियाको इतिहासबारे सोच्न र अझै परिवर्तन गर्न बाँकी विषयहरूलाई आत्मसात गर्ने अवसर भएको बताउँछिन् रिकन्सिलिएसन अस्ट्रेलियाकी मन्डिन।
3: Really, it's an opportunity for all people, all Australians, all of our allies in this work to take stock of where we're at, to celebrate the opportunities and the milestones that we've marked. But it's also an opportunity for us to think about what more can we all be doing? What are the things that are still challenging us as individuals, as organizations, as communities?
1: उनी भन्छन् कि आप्रवासी समुदायहरूको पनि मेलमिलाप प्रक्रियामा महत्त्वपूर्ण भूमिका रहेको छ र यो भावनाले अन्य बहुसांस्कृतिक समुदायहरूलाई पनि छोएको छ। साउथ अस्ट्रेलियाको एपीवाई ल्यान्ड स्थित अमाटा क्लिनिकमा कार्यरत फिलिपिनो नर्स लिन्डेल कुएवासले एसबीएस फिलिपिनोसँगको कुराकानीमा बताए कि आदिवासी समुदायलाई सेवा प्रदान गर्दा उनी गौरवान्वित छन्।
4: I'm happy to serve them as well. Learn to be, to put yourself in their shoes.

0: Hits from Home.
1: SBS is Australia's most trusted multilingual broadcaster. Our listeners are loyal, highly engaged, and have supported countless local businesses. We offer advertising packages for businesses of all sizes. Our experienced sales team will guide you through the process of owning a great campaign. Bring your own ad or have our production team make you something in one of our 68 languages. Start the conversation with your new audience today. Email sales@sbs.com.au.
2: People have long called for truth for over 200 years. So it's really important, for our people, because we've spoken our truth for the last 200-plus years. But it's time for the Prime Minister to establish a national truth-telling process to bring our country together based on truth, based on justice, healing and hope.
3: Rai NITV Radio, SBS Vietnamese, Rai SBS Filipino ko sahayog ma SBS News ka lagi, Angelica Waiter, Kerry Lee Barry dwara tayar parieko report SBS Nepali ka lagi sunnu bhayo, sahakarmi Dinita Risal ko awaz ma, ra yo report ko pura bhag sunna ko lagi cha, tapai le hamro website ma janu parne huncha, thekana ho sbs.com.au/Nepali.
0: SBS South Asia.
4: Your news from here and hits from home.
3: र अब यति भनिसकेपछि त हिट्स त बजाउनै पर्यो होइन घरतिरको भनेको मतलब नेपाली गीत सुन्नु पर्दाखेरि चाहिँ अब हुन चाहिँ मैले अब कार्यक्रमको सुरुवातमा तपाईँहरू आफ्नो रोजाएको गीत पठाउनुहोस् अनि हामी अर्को कार्यक्रममा बजाउने प्रयास गर्नेछौँ भनेको थिएँ होइन तर पनि अहिले मैले पाएको रिक्वेस्ट चाहिँ मैले आफैले अहिले पुरा गर्न सक्ने जस्तो अवस्थाको देखियो किनभने अर्जुनजीको यो रिक्वेस्ट रहेको छ यो चाहिँ आजको कार्यक्रममा मैले बजाउने गीतको जुन त्यो एउटा के भन्ने अब त्यही लाइनको पऱ्यो कि उहाँले चाहिँ लेख्नुभएको छ मेरो छोरी आसनाको लागि छोरी मलाई भागी भागी नसताऊ भन्ने गीत बजाइदिनु न सी इज फोर भर्खर नेपाल गएर आएको सी लभ्स नेपाली सङ्ग्स मेरो नेम अर्जुन अनि माई वाइफ नेम इज सलिना हर ब्रदर नेम इज आयन सी इज लिसनिङ प्रोग्राम विथ मी भन्नुभएको छ त्यसैले प्रोग्राम चाहिँ सुनिरहनु होला किनभने अर्जुनजी तपाईँको रोजाइमा रहेको यो गीत छोरी मलाई भागी भागी नसताऊ उदित नारायण झा र ईश्वरी प्रधानको आवाज आजमा एसबीएस नेपालीको यो कार्यक्रममा

0: र बाबाको माया धेरै लाग्छ भनेको यो गीत अर्जुनजी धेरै धेरै धन्यवाद तपाईँले यो गीत रिक्वेस्ट गर्नुभयो. मैले यो गीत नसुनेको केही वर्ष भइसक्यो होइन, मैले मेरो बुवा गुमाएदेखि चाहिँ यो गीत खासै सुन्न सकेको थिइनँ. आज बजाउन पाएँ र सन्दर्भ पनि खास मिलेको छ कि यसै हप्ता अर्थात् जुन एकमा परेको थियो विश्व बुबा आमा दिवस र यो दिवसको अवसरमा यो गीत सुनिहाल्यौँ. अब अर्को गीत पनि हामी यस्तै यस्तै ढाँचाको सुन्नेछौँ होइन, तर त्यतिन्जेलसम्मको लागि चाहिँ कार्यक्रममा पालो भएको छ अर्को ब्रेक लिने. ब्रेक पश्चात पक्कै पनि विषयहरू धेरै रहेका छन् नेपालबाट पछिल्ला सात दिनका समाचार सुन्नेछौँ. त्यसै गरेर स्वयंसेवाको विषयमा पनि चर्चा गरौँला कार्यक्रममा केही बेरमा. अहिलेको लागि भने पालो भएको छ विश्रामको.
1: अनलाइन र सोशलमा थप सामग्रीहरू पाउनुहोस्. sbs.com.au/nepalima जानुहोस् वा फेसबुकमा SBS नेपालीलाई फलो गर्नुहोस्.
2: Want to enjoy the sights of South Asia whilst you listen to the sounds of SBS South Asian? We've got you. Watch SBS South Asian on SBS On Demand. It's your favorite radio channel in your language with great music from all over South Asia. But now, it's accompanied by stunning drone shots. Think mountain peaks, city streets, beaches and bazaars. It's radio with a view. SBS South Asian, stream it on SBS On Demand. Want to enjoy the sights of South Asia whilst you listen to the sounds of SBS South Asian? We've got you. Watch SBS South Asian on SBS On Demand. It's your favorite radio channel in your language with great music from all over South Asia. But now, it's accompanied by stunning drone shots. Think mountain peaks, city streets, beaches and bazaars. It's radio with a view. SBS South Asian, stream it on SBS On Demand.
3: SBS On Demand मा सयौं टिभी कार्यक्रम र चलचित्रहरू निशुल्क स्ट्रिम गर्न उपलब्ध छन् तपाईँकै फोन, स्मार्ट टिभी, ट्याब्लेट या ल्यापटपमा. आजै SBS On Demand एप डाउनलोड गर्नुहोस् या वेबसाइटमा जानुहोस्.
4: SBS South Asian brings you closer to South Asia. News in 10 languages, the SBS Spice podcast, and the hottest tracks on SBS South Asian radio. There is so much to explore. Check it out now on the SBS Audio app or website.
3: संसारभरका कथाहरू समेटिएको दुनियाँ SBS World Movies 24 घण्टा निशुल्क च्यानल 32 या SBS On Demand मा स्ट्रिम गरी हेर्नुहोस्.
5: SBS Chill मा विश्वभरको संगीतको आनन्द उठाउनुहोस्. SBS Chill SBS Audio App मा सुन्नुहोस्.
0: र यो दोस्रो विश्रामपछि फेरि पनि स्वागत छ. तपाईँ सुन्दै हुनुहुन्छ SBS साउथ एसियनको नेपाली कार्यक्रम. म सुनिता पोखरेल रहेको छु तपाईँको साथमा र अब लगभग कति 20-22 मिनट बाँकी रहेको छ. यो समयमा हामीसँग अझै पनि कुराकानी गर्नका लागि स्वयंसेवा सम्बन्धी विषय रहेको छ. त्यसै गरेर अझै पनि गीत सङ्गीत बाँकी नै छन् तर अहिलेको लागि भने समय भएको छ नेपालतर्फ लाग्ने. र यो धुन सुनेपछि त थाहा पाइहाल्नुभयो होला पालो भएको छ नेपाल संवाददाता प्रतीक्षा दुलालबाट गत सात दिनको अपडेट सुन्ने SBS साउथ एसियनको यो नेपाली कार्यक्रममा.
6: सरकारले आगामी आर्थिक वर्षका लागि 21 अर्ब 24 अर्ब 34 करोड रुपियाँको बजेट सदनमा प्रस्तुत गरेको छ. अर्थमन्त्री सोनी मादले शुक्रबार बजेट प्रस्तुत गरेका हुन्. आफूले प्रस्तुत गरेको बजेटमा राज्यका सबै संरचनाबाट सकारात्मक सहयोगको अपेक्षा गरेको उनले सदनमा बताए. बजेटले व्यक्तिको हकमा आयकरको छुटको सीमा दोब्बर गरी 10 लाख रुपियाँ पुर्याएको छ. यस्तै लामो समयदेखि नबढेको कर्मचारीको तलब 21% वृद्धि गरिएको छ. यसअघि प्रदेश र स्थानीय तहलाई दिइँदै आएको रकममा अर्थमन्त्री बाग्लेले आगामी वर्ष प्रदेशलाई दिइने विभिन्न शीर्षकको अनुदान रकम बढाएका छन् भने स्थानीय तहमा पठाउने सम्मानीकरणको अनुदान बाहेक अन्य सबै अनुदान रकममा कटौती गरेका छन्. आगामी आर्थिक वर्षका लागि सङ्घ सरकारबाट प्रदेश र स्थानीय तहमा 6 खर्बभन्दा बढी रकम परिचालन हुने प्रक्षेपण गरिएको छ. अर्थमन्त्री वाग्लेले गैर आवासीय या नेपाली नागरिकता सम्बन्धी प्रावधानमा समसामयिक संशोधन गर्ने घोषणा गरे. एकपटकको नेपाली सधैँको नेपाली रहने सरकारको योजना रहेको उनले बताए.
7: समसामयिक संशोधन गरी एक पटकको नेपाली सधैँको नेपाली भन्ने नारालाई मूर्त रूप दिनेछौँ। गैर आवासीय नेपालीलाई सबै किसिमका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्रदान गरी राष्ट्र निर्माणको मूल अभियानमा समावेश गर्नेछौँ।
6: प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको जग्गा मिचेको थाहा पाएको भनी आइतबार प्रतिनिधि सभामा दिएको अभिव्यक्तिको चौतर्फी चर्चा भएको छ। श्रम संस्कृति पार्टीका सांसद आरएन राईले कालापानी लिङ्पिया धुराको समस्या लामो समयदेखि रहेको र अन्य ठाउँमा पनि समस्या रहेको भन्दै ती सीमाका नागरिकले सरकार भएको कहिले अनुभूति गर्न सक्छ भने प्रधानमन्त्रीलाई सोधेको प्रश्नमा आएको जवाफले चर्चा पाएको हो। सांसद राईको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जग्गा मिचेको थाहा पाएको बताए।
8: तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँ मिचेको रहेछ। अनि यो कुरा चाहिँ अस्ति भर्खरै थाहा पायो, त्यही भएर दुइटै देशले अध्ययन गरेर हामीले मिचेको छौँ, उहाँहरूले मिच्नु भएको छ के छ त्यसलाई चाहिँ बसेर एउटा साथीको रूपमा समाधान गर्ने चाहिँ हामीले सोच राखेका छौँ। दुइटै सरकारले आफ्नो इतिहासविदहरू राखेर, आफ्नो सर्वेयरहरू राखेर, आफ्नो भूमि सम्बन्धी जानकारी भएका व्यक्तिहरू राखेर टेबल टक मार्फत यो कुरालाई समाधान गर्ने कुरा भएको छ।
6: लामो समयदेखि सदनमा उनको उपस्थितिको माग हुँदै आएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सँगै संसदको दुवै सदनमा प्रस्तुत गरेको समयमा अचानक त्यहाँबाट उठेर हिँडेका शाहलाई त्यसै त विपक्षी दलहरूले सदनमा निरन्तर खोजी गरिरहेका थिए। आइतबार उनी अचानक सदनमा प्रस्तुत भए र सांसदहरूले गरेको प्रश्नको जवाफ दिनका लागि सभामुखसँग समय मागे। सोही क्रममा सांसदहरूले उनलाई केही प्रश्न गरेका थिए। प्रश्न गर्ने क्रममा नेपालको सीमाको विषय सदनमा उठेको हो। सांसद राईको प्रश्न अघि नेकपा एमालेकी सांसद पद्मा आर्यले पनि सीमा विवादबारे प्रश्न गरेकी थिइन्। उनले भारत र चिनको तर्फबाट द्विपक्षीय समझदारी गरेर जुन व्यापारिक मार्ग निर्माण गर्ने काम धमाधम भइरहेको छ त्यसबारे सरकारको धारणा के छ भनी प्रधानमन्त्रीलाई सोधेकी थिइन्। जवाफमा प्रधानमन्त्री शाहले उक्त विवाद संवादबाट समाधान हुने बताए। यस विषयमा भारत र चिनलाई कूटनीतिक नोट पठाइसकेको र जवाफ पनि प्राप्त भएको उनले सदनलाई जानकारी दिए, तर जवाफ के कस्तो आएको भन्ने चाहिँ खुलाएनन्। यस्तै प्रधानमन्त्रीले तयारी बिना नै सांसदहरूको प्रश्नको जवाफ दिएकाले सीमा सम्बन्धी उनले दिएको जवाफ विवादमा परेको बारे पनि सदनमा चर्चा चलेको थियो। केही सांसदहरूले चाहिँ प्रधानमन्त्री शाहको अभिव्यक्ति

0: Hits from Home.
1: You shouldn't have to choose between speed, reliability, and value. With Spectrum fiber-powered internet, you get all three for just $40 a month. No contracts, no commitment. Just fast and reliable fiber-powered internet you can count on. Switch today and get it for just $40 a month. Visit spectrum.com/40 for full details. Spectrum internet is powered by fiber and connected to the premises by coaxial lines. Restrictions apply.
2: संसदमा प्रधानमन्त्रीले उल्लेख गरेको यो विषय मूलत दस गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेसन अर्थात् सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको मन्त्रालयले जनाएको छ। लामो समयपछि आफ्नो मौनता तोडेका प्रधानमन्त्रीले अचानक सदनमा दिएको अभिव्यक्तिले नेपाली राजनीति र कूटनीति दुवैलाई तरङ्गित पार्ने जानकारहरूले बताएका छन्। राष्ट्रिय मानव अधिकार आयोगले सेप्टेम्बरमा भएको जेएनजी आन्दोलनको घटनाको छानबिन गरी प्रतिवेदन सार्वजनिक गरेको छ। आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा आन्दोलनका क्रममा दुवै दिन भएको घटनाको छानबिन गरी घटनामा दोषी देखिएकाहरूलाई कारवाहीको सिफारिस सहितको प्रतिवेदन बुधबार सार्वजनिक भएको हो। आयोगको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, संचार मन्त्री पृथ्वी सुब्ब गुरुङलाई मानव अधिकारको उल्लङ्घनकर्ताका रूपमा किटान गरिएको छ र उनीहरूलाई नयाँ कानुन बनाएर कारवाही गर्न सिफारिस गरेको छ। यस्तै तत्कालीन सुरक्षा निकायका प्रमुखहरूलाई पनि कारवाहीको लागि सिफारिस गरिएको छ। यस्तै आन्दोलनका क्रममा कारागारबाट कैदी बन्दी बाहिर पठाउने कार्यमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रमिला निछानेको संलग्नता रहेको किटान गर्दै उनलाई शङ्काको दायरामा राखी सूक्ष्म अनुसन्धान गर्न पनि सिफारिस गरिएको छ। जेएनजी आन्दोलनमा जोडिएका भन्दै आयोगले रासोपाका 17 सांसद सहित 52 अनुसन्धानका लागि सिफारिस गरेको छ। आयोगको प्रतिवेदनमा टिओबी उक्साहटले पहिलो दिनको आन्दोलन हिंसात्मक भएको उल्लेख गरेको छ। टिओबी सहित दुई समूहलाई पनि अनुसन्धान गरी कारवाही गर्न सिफारिस गरेको छ। नेपाल महिला साफ च्याम्पियनसिप 2026 समूह ए विजेता हुँदै फाइनल पुगेको छ। आइतबार भारतको गोवामा भएको खेलमा नेपालले श्रीलङ्कालाई 2-0 पराजित गर्दै सेमी फाइनल पुगेको हो। नेपालका लागि कप्तान रेणुका नगरकोटे र रश्मि कुमारी घिसिङले 1-1 गोल गरे। यसअघि नेपालले भुटानलाई 1-0 हराएको थियो। लगातार दोस्रो जितसँगै नेपाल अङ्क तालिकामा 6 शीर्ष स्थानमा रहेको छ। भुटानको 3 रहेको छ। बुधबार हुने सेमी फाइनलमा समूह एको विजेता नेपालले समूह बीको उपविजेता बङ्गलादेशसँग खेल्नेछ। एसपिएस नेपालीका लागि प्रतीक्षा दुलाल, काठमाडौँ।
3: SBS South Asian. र नेपाल संवाददाता तथा प्रतीक्षा दुलालबाट पछिल्ला 7 समाचारहरू सुनिहाल्नुभयो। थप अध्यावधिक समाचार र यस्तै सामग्रीका लागि हाम्रो वेबसाइटमा जान सक्नुहुन्छ। ठेगाना हो sbs.com.au/nepali। र अघि नै कार्यक्रमको सुरुवातमा त्यसै गरेर अब फेसबुकमा हामीलाई @sbsnepalimा फलो गर्नुहुन्छ भनेदेखि त्यहाँ पनि स्टोरी राखेको थिएँ। तपाईँले आजको कार्यक्रममा चाहिँ विशेष गरेर मेलमिलाप सप्ताहको बारेमा आफ्ना प्रतिक्रिया, विशेष गरी आदिवासी अस्ट्रेलियनहरूलाई, फर्स्ट नेसन्स पिपलहरूलाई चाहिँ तपाईँले त्यो समुदायको बारेमा जानेको अथवा आफूले बुझेको कुरा हामीसँग पनि बाँड्नुहोस् है भनेका थियौँ। र अब त्यसको लागि चाहिँ एसएमएस गर्ने नम्बर रहेको छ 0439799767। नम्बर फेरि एकपटक 0439799767 0439799767। र आजको कार्यक्रममा पढ्न भ्याएनौँ भनेदेखि पनि हामी अर्को कार्यक्रममा पक्कै पनि तपाईँहरूका प्रतिक्रिया विचारहरूलाई पढेर सुनाउनेछौँ, अन्य श्रोताहरूसँग पनि साझा गर्नेछौँ। त्यसै गरेर हामीसँग अन्य समयमा हाम्रा सामाजिक सोसल मिडिया ह्यान्डलहरू भनौँ न होइन, त्यहाँ पनि जोडिन सकिहाल्नुहुन्छ @sbsnepali भनेर तपाईँले फेसबुकमा, इन्स्टामा, त्यसै गरेर एक्समा खोज्नुभयो भने हामीलाई पाउन सक्नुहुन्छ। अब भने अघि समाचारमा सुने चाहिँ बालेन शाहको चाहिँ संसदमा उपस्थिति अलिकति अप्रत्याशित भए पनि अब उनको स्वरमा रहेको गीत चाहिँ तपाईँहरू सामु राख्दैछु भनेर अनाउन्सै गरेँ है। त गीतको बोल्छ आम नेपाली बुवा चलचित्र झरीपछिको इन्द्रेणीबाट, तर कोरसमा गाइने मन्दिरमा जान्छौँ यात्रीको ओरिजिनल गायक चाहिँ रबिन शर्मा हुन्। र अब चाहिँ गीत सुन्नतर्फ नै लागौँ।

0: प्रिय श्रोतावृन्द, यो गीत सँगसँगै अब भने कार्यक्रममा अन्तिम ब्रेक लिने समय भएको छ र ब्रेक पश्चात चाहिँ हामी यदि तपाईँलाई सिडनीको चिडियाखानामा स्वयंसेवा गर्न मन छ भनेदेखि अब प्रस्तुत हुने सामग्री चाहिँ तपाईँको लागि युजफुल हुनसक्छ, त्यसैले कार्यक्रम सुन्दै गर्नुहोला।
1: नेपाली कार्यक्रम र पोडकास्ट सुन्न एसबिएस अडियो एप सर्वोत्तम उपाय हो। आजै एप स्टोर वा गुगल प्लेबाट एसबिएस अडियो एप निशुल्क डाउनलोड गर्नुहोस्। इनसाइट एसपिएसको एक पुरस्कार विजेता कार्यक्रम हो। अरूले समावेश नगर्ने जल्दो बल्दो विषयमा निर्भीक हुँदै यो कार्यक्रमले बहस सञ्चालन गर्छ। हरेक मङ्गलबार राति 8:30 बजे एसपिएस र अन डिमान्डमा।
2: SBS Food का साथ संसार भर का परिकारहरू आफ्नो भान्सामा ल्याउनुहोस्। SBS Food मा 7,000 भन्दा बढी खानाहरूका बारेमा लेख, भिडियो र अन्य जानकारी छन्। sbs.com.au/food मा जानुहोस्। एनआईटीवी मा आदिवासी तथा टोरेस स्ट्रेट आइल्यान्डर मानिसहरूका लागि महत्त्वपूर्ण विषयहरूको बारेमा जान्नुहोस्। एनआईटीवी च्यानल 34 र SBS अन डिमान्ड मा। संसारभरका कथाहरू समेटिएको दुनियाँ, SBS World Movies, 24 घण्टा निशुल्क च्यानल 32 या SBS On Demand मा स्ट्रिम गरी हेर्नुहोस्। SBS Food का साथ संसारभरका परिकारहरू आफ्नो भान्सामा ल्याउनुहोस्। SBS Food मा 7,000 भन्दा बढी खानाहरूका बारेमा लेख, भिडियो र अन्य जानकारी छन्। sbs.com.au/food मा जानुहोस्।
0: र यो अन्तिम विश्रामपछि फेरि पनि स्वागत छ। तपाईँ सुन्दै हुनुहुन्छ एसपिएस साउथ एसियनमा नेपाली कार्यक्रम। म सुनिता पोखरेल रहेको छु तपाईँको साथमा। र अब भने धेरै ढिला नगरिकन स्वयंसेवाका बारेमा कुरा गरौँ। तपाईँलाई स्वयंसेवा कार्यक्रमहरूमा सहभागी हुन कत्तिको मन लाग्छ? यदि लाग्छ भने अब प्रस्तुत गर्न गइरहेको कुराकानी तपाईँहरूका लागि काम लाग्ने हुनसक्छ, विशेष गरी जनावर संरक्षणको क्षेत्रमा लगाव छ भने। हो, हामीले सिडनीको टरङ्गा चिडियाखानामा रहेको स्वयंसेवा कार्यक्रमबारे चर्चा गर्दैछौँ। सिडनीस्थित चिडियाखानामा करिब 500 संख्यामा र वेस्टर्न प्लेन्स डब्बोमा 100 भन्दा केही कम स्वयंसेवकहरू संलग्न छन्। चिडियाखानामा भोलिन्टियर प्रोग्राम लिड रहेकी ड्यानी अल्टीबाट स्वयंसेवामा सहभागी हुने कसरी, साथै त्यहाँ स्वयंसेवाको महत्त्व कस्तो छ त भन्ने बारे सुन्नेछौँ। सुरुमा यो वर्षलाई नै स्वयंसेवा वर्षको रूपमा राष्ट्रसङ्घले घोषणा गर्दा यसको महत्त्वबारे उनको भनाई सुनौँ।
3: Volunteer Week is a really special week here at Taronga, and it's also International Volunteer Year this year as well. 2026 was declared International Volunteer Year by the United Nations. We just really want to say thank you to everybody. Our volunteers come from every walk of life. We have volunteers aged from 18 all the way up to, I think our oldest volunteer is 94, and they do everything across the zoo. So they are zookeeping, they are helping our guests, they are working in our finance department, they work in every area of the zoo. Their contributions really do support us to just get that extra bit done, and their contributions just are so valuable to our vision and mission. We couldn't do what we do without our volunteers.
0: यदि कसैलाई यो कार्यक्रममा सहभागी हुन मन लागेमा के गर्न सकिन्छ त? फेरि पनि अल्टी।
3: So if anyone is interested in volunteering with Taronga Zoo Sydney or Taronga Western Plains Zoo in Dubbo, if you jump on our website, we've got a page dedicated to volunteering. You can see all of the information about how to apply. We've got an expression of interest form. You fill that in and we will email you whenever we launch recruitment. And we recruit throughout the year. So we recruit for lots of different roles at different points of the year.
0: अनि स्वयंसेवकहरूले चिडियाखानामा नै कर्मचारीका रूपमा काम गर्न पाउने सम्भावना कतिको हुन्छ त?
3: So volunteers transitioning over to staff, we actually have one, quite a few stood in this plaza at the moment. Many people transition from volunteering to staff. Some people come and volunteer at Taronga because they want to get into the industry, if it's a zookeeping or in tourism. And some people come because it's their me day. So, you know, one day a week where they get to come and do something really, really fun. But those people who do want to get jobs, they do have a chance of doing that. Obviously, there's no guarantees. There are very limited number of jobs in zoos. But I would say at least 40% of our employees at some point volunteered at Taronga. So nearly half of our employees would have come from volunteering in some capacity, especially in the animal care divisions.
0: सबैभन्दा लामो समय स्वयंसेवा गर्नेले कति वर्षसम्म गरेका होलान् अनुमान गर्नुस् त उत्तर चाहिँ अल्टीले नै दिएकी छिन्
3: Yeah, so our volunteers tend to stick around. Our longest serving volunteer, we actually celebrated her 50 years of service last year. There's two volunteers, Margaret Hawkins and Gloria Bradley, fabulous ladies, both of them. And yeah, we celebrated their 50th anniversary volunteering with Taronga at Volunteer Week last year.
0: र संयुक्त राष्ट्रसङ्घको महासभाले सन् 2026लाई दिगो विकासका लागि स्वयंसेवकहरूको अन्तर्राष्ट्रिय वर्षको रूपमा घोषणा गरेको सन्दर्भमा सिडनीको टरङ्गा जूमा भोलुन्टियर गर्नेहरूबारे सुन्यौं यो कुराकानी लगायत एसपीएस नेपालीका पोडकास्टहरू तपाईँले हाम्रो वेबसाइट sps.com.au/nepalima वा मोबाइलमा निशुल्क डाउनलोड गर्न सकिने एसपीएस अडियो एप मार्फत सुन्न सक्नुहुन्छ र जानकारी फेरि पनि के गराउन चाहन्छौँ भने यो कुराकानीमा व्यक्त भएका विचारहरू वक्ता स्वयंका त्यसमा एसपीएस नेपालीको अथवा एसपीएसको समर्थन वा विरोध रहेको छैन अब भने पालो फेरि पनि गीत सुन्ने अघिल्ला गीतहरूमा बाबुको कुरा विशेष गरेर भएको थियो होइन त्यसैले अब चाहिँ माया प्रेमको कुरा गर्दै कार्यक्रमबाट बिदा लिँदैछु सुबानी मोक्तानको स्वरमा मिठो बोलको यो गीत सँगै जुनसुकै समयमा हाम्रो भेट वेबसाइट sps.com.au/nepalima साथै एसपीएस अडियो एप र सोसल मिडियामा फेसबुक एक्स र इन्स्टामा @sps nepalima हुने नै छ त्यसैले कार्यक्रमबाट भने म सुनिता पोखरेललाई बिदा दिनुहोस् स्वस्थ रहनुहोस् मस्त रहनुहोस् हस्त नमस्ते